0: اردو شیری ہے، اردو دلنشی ہے۔ اب آپ کے گھر آپ کو تفریح مہیا کرانے بین الاقوامی سطح پر نئے انداز میں، نرالے انداز میں حاضر خدمت ہے۔ باسے بہتر اور بہتر سے بہترین کی طرف رما دما، اس دور کی ضرورت اور وقت کے تقاضے کو پورا کرتا ہوا آپ کا اپنا ڈی ڈی اردو چینل۔
1: اپنے بزنس کو بڑھانے کے لیے لیجیے آکاشوانی کا سہیوگ اور دیجیے اسے بلندیوں کے پنکھ۔
2: آپ کا بزنس لوکل ہے یا راشٹریہ، آکاشوانی دیتی ہے اپبھوکتاؤں تک پہنچنے کا ہر وکلپ۔
1: اور اب تو آپ گھر، دفتر یا دکان پر بیٹھے بیٹھے کر سکتے ہیں آکاشوانی کے کسی بھی کیندر کے لیے وگیاپنوں کی بکنگ۔
2: آکاشوانی کے وبھن چینلوں پر وگیاپن دینا سلبھ اور سستا۔
1: بکنگ ہے تو سمپرک کریں 870-001-4242 پر۔
2: 870-001-4242۔
3: श्रोताओं, अभी आप सुन रहे हैं व्हाट्सएप फरमाइश पर आधारित फिल्म संगीत का ये कार्यक्रम। तो आइए अब आपको सुनवाते हैं फिल्म वेलकम से लिया हुआ ये गीत आनंद राज आनंद और सुविता पंडित की आवाज़ों में। गीत को लिखा है समीर ने और संगीत दिया है आनंद राज आनंद ने। और साथ ही बता दें, इस गीत के लिए हमें फरमाइश की है। मजनू का टीला से कमल बलूजा, मधु बलूजा, सागर बलूजा, सतना एमपी से उमंग मलिक, आकांक्षा मलिक, माही मलिक ने, गांधी चौक रोपर पंजाब से हरदेव मलिक, बलविंदर विराक, जयतेग मलिक, मीका विराक, तहसील मलकापुर महाराष्ट्र से सतुदन धाड़े, बाल्मीक धाड़े, निनाजी धाड़े, स्वप्निल धाड़े ने, हिंदुस्तान रेडियो मित्र पलेरा टीकमगढ़ मध्य प्रदेश से हमें लिख भेजा है ब्रजेंद्र विश्वकर्मा, तारा देवी विश्वकर्मा, सोनाली विश्वकर्मा, सोना विश्वकर्मा और आशीष विश्वकर्मा ने। साथ ही इसी गीत को सुनना चाहते हैं मोनाली पंजाब से बब्बल मल्होत्रा, ओम प्रकाश मल्होत्रा। अगले फरमाइश करता है खमरिया छत्तीसगढ़ से सविता खान, धर्मेंद्र प्रजापति, सावित्री देवी, प्रतीक कुमार। छोटा बलिया करजत मुंबई से अहमद भाई फूलवाले, दुपना सदफ, जूही इकबाल, आमना आसमा परी, इकबाल अहमद और इमरान अहमद फूलवाले, इन सभी की फरमाइश पर आपको सुनाने जा रहे हैं फिल्म वेलकम का ये गीत।